0: اخبارات کی کچھ اہم سرخیاں اس طرح ہیں، جیور ایئرپورٹ کا افتتاح، کسانوں کو پہلی پرواز کا تحفہ، ملک بھر کے 45 شہروں کے لیے یہاں سے پروازیں دستیاب ہوں گی۔
1: آخر میں خاص خبریں ایک بار پھر۔ سلواکیا نے وزیراعظم نریندر مودی کو اپنا اعلیٰ ترین اعزاز آرڈر آف دی وائٹ ڈبل کراس فرسٹ کلاس عطا کیا ہے۔ وزیراعظم مودی آج فرانس کے شہر ایوین میں منعقدہ G7 سربراہ کانفرنس میں شرکت کریں گے۔ اس دوران وہ کینیڈا اور برطانیہ کے وزیر اعظم اور متحدہ عرب امارات کے صدر کے ساتھ دو طرفہ میٹنگیں بھی کریں گے۔ حکومت نے ڈیزل اور ہوائی جہاز کے ایندھن پر برآمدی محصول میں اضافہ کر دیا ہے، جبکہ پیٹرول پر برآمدی محصول میں کوئی تبدیلی نہیں کی گئی ہے۔ 62,370 میٹرک ٹن LNG لانے والا بھارتی جہاز دشا بحفاظت آبنۂ ہرمز سے گزر گیا ہے۔ جنوبی کیلیفورنیا میں واقع امریکی فضائیہ کے اڈے پر B-52 بمبار طیارہ گر کر تباہ ہو گیا، جس کے نتیجے میں 8 افراد ہلاک ہو گئے۔ اور فٹ بال میں فیفا ورلڈ کپ میں کیپ ورڈے نے اسپین کو بغیر کسی گول کے برابری پر روک دیا۔ اس کے ساتھ ہی یہ خبرنامہ ختم ہوا۔
2: یہ آکاشوانی کا پٹنہ کیندر ہے۔ میڈیا ویو 483.1 میٹر یعنی 621 کلو ہرٹز پر۔ تھوڑی دیر میں آپ سنیں گے پرادیشک سماچار۔
3: कृपया ध्यान दें, डेंगू अपने शहर में पांव पसार रहा है, पर हम सावधानी और स्वच्छता से इसको हरा सकते हैं।
4: डेंगू की रोकथाम के लिए कुछ जरूरी बातों का पालन अवश्य करें। जैसे डेंगू का मच्छर साफ पानी में भी पनपता है, इसीलिए कहीं भी पानी जमा ना होने दें। डेंगू का मच्छर दिन में काटता है, इसीलिए अपने आसपास साफ रखें और अपने शरीर को ढक कर रखें। समय समय पर फॉगिंग करें और मच्छरदानी का प्रयोग करें। बच्चों को बाहर भेजने से पहले मच्छर भगाने की क्रीम लगाएं। खिड़की दरवाजों में मच्छर जाली लगवाएं।
3: जब होगा पूरा प्रयास हमारा, तभी मिलेगा डेंगू से छुटकारा। जीवंत बिहार, सपना हो साकार। अधिक जानकारी के लिए हेल्पलाइन नंबर 104 पर संपर्क करें। स्वास्थ्य विभाग और सूचना व जनसंपर्क विभाग, बिहार सरकार द्वारा जनहित में जारी।
5: आकाशवाणी एट 90 साल की आवाज, दिल से दिल तक नॉन स्टॉप धमाल। पुरानी यादें, नया जोश है, देश का रेडियो अब भी बॉस है। आकाशवाणी के गौरवमयी 90 साल।